0: इंसान आसमान से इस दुनिया में उतारा गया है और उसे दोबारा आसमान की तरफ ही लौटना है। इसलिए इंसान के रब ने आसमान से एक रस्सी लटकाई और फरमाया, सब मिलकर इस रस्सी को मजबूती से थाम लो और आपस में तफर्रका ना डालो। यह रस्सी यह हबले मतीन है, कुरान करीम। आइए तलहा अशरफुल जमान के साथ सुनिए एक खास प्रोग्राम पर्ल्स ऑफ द कुरान, जहां हम तलाश करेंगे कुरान के वो मोती जो हमारी जिंदगी को सवार दें।
1: السلام عليكم ورحمة الله وبركاته الحمد لله رب العالمين والصلاة والسلام على رسوله الكريم وعلى آله وصحبه أجمعين سامعین کرام آج گفتگو بہت ہی ایک اہم موضوع پر ہونے والی ہے ذرا دھیان سے توجہ سے سنیے اور سب سے پہلے ایک بات ذہن نشین کر لیجئے کہ موت جو ہے نا موت یہ زندگی کی دشمن نہیں اس موت کی بات سنتے ہی हमारी तमाम लज्जतें और दुनिया की जो मीनिंग है ये ख़त्म हो जाती है। लेकिन हकीकत में मौत ये ज़िंदगी की दुश्मन नहीं, ये हमारी ज़िंदगी को सिमत अता करती है। इस बात को जहन नशी कर लीजिए। अब आते हैं एक अहम मसले की तरफ कि इंसान की मौत और क़यामत कुबरा के दरमियान का जो मरहला है हयात बरज़ख, तो इसके बारे में बहुत से सवाल उठाए जाते हैं, बहुत सी गलत फहमियाँ फैलाई जाती हैं और बाज़ औक़ात गुफ्तगू इस अंदाज से की जाती है जैसे इस मसले की बुनियाद सिर्फ चंद हदीस पर हो, कुरान में इसकी बुनियाद नहीं है। हालांकि आज हम इस बात को दलाइल से मुदल्लल अंदाज में हम इसको साबित करेंगे कि कुरानी तौर पर भी कुरानी आयात में भी बरज़ख की बात आई है। ارشاد خداوندی ہے، اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، ومن ورائهم برزخ الى یوم یبعثون، ان کے آگے ایک برزخ ہے اس دن تک جب وہ دوبارہ اٹھائے جائیں گے۔ یعنی موت کے بعد انسان بالکل معدوم نہیں ہو جاتا، ایک درمیانی مرحلہ ہے اور پھر اس کے بعد قیامت اور حشر کا مرحلہ ہے۔ اہل سنت کے عقیدے میں اس برزخی مرحلے میں اہل ایمان کے لیے نعمت اور راحت کی صورتیں بھی ہیں اور اہل کفر و معصیت کے لیے عذاب کی صورتیں بھی پائی جاتی ہیں۔ اب اس تصور کو قبر سے آگے بڑھا کر برزخ تک لے جایا گیا ہے، اس میں بھی ایک حکمت ہے، کیونکہ ہو سکتا ہے کہ کوئی شخص سمندر میں ڈوب گیا ہو، جل گیا ہو، یا اس کے جسم کے ساتھ کوئی اور صورت پیش آئی ہو۔ یوں ضروری نہیں کہ ہر ایک کو قبر میں دفن کیا گیا ہو، تو اصل مسئلہ مٹی کی مخصوص قبر نہیں بلکہ برزخی زندگی ہے۔ بعض لوگ اس پورے تصور کو اکثر رد کر دیتے ہیں، وہ کہتے ہیں موت آئی، انسان ختم، پھر سیدھا قیامت کے دن دوبارہ اٹھایا جائے گا، درمیان میں نہ کوئی سوال، نہ کوئی نعیم، نہ کوئی عذاب۔ اور جب ان کے سامنے احادیث پیش کی جاتی ہیں، مثلا فرشتوں کا آنا، سوالات قبر، مومن کو جنت کی بشارت، کافر کے لیے وعید، تو بعض لوگ کہتے ہیں کہ یہ احادیث ہمارے لیے حجت نہیں، یا حدیث پر ہی سوال اٹھا دیتے ہیں کہ تو قرآنی بنیاد تو نہیں ہے۔

0: مقابلے کے دروازے کھل چکے ہیں, پوائنٹس کی دوڑ کا آغاز ہو چکا ہے, مقابلے پھر سجیں گے اور ہر راؤنڈ لے کر آئے گا ایک نئی کہانی. یتور لیگ صرف اور صرف الکاس چینل اور شوف پلیٹ فارم پر.
1: ایف ایم 107 ٹائم چیک.
2: بھائی صاحب, پانچ دن پہلے تک کتنا ہی سین چینج تھا, لوگ آفس سے نکلتے تھے گھر جاتے تھے, لیکن آج کل الریان کی طرف جا رہے ہیں بلی ڈھونڈنے کے لیے. بھائی ماحول چینج ہو گیا یار قطر کا ہے جی.
3: آپ سن رہے ہیں ان پلگڈ ایوننگ ود آر جے فضیل,
1: اونلی آن ایف ایم 107, دل سے دیسی.
2: ہاں جی, السلام علیکم ورحمۃ اللہ وبرکاتہ. ایف ایم 107 پہ استقبال ہے آپ سبھی کا. میرا نام ہے فضیل اور 6 سے لے کر 7 بجے تک ہمارا اور آپ کا ساتھ رہنے والا ہے. اور اس بیچ ایک سوال ہوگا, اس سوال پر آپ کے جواب ہوں گے. ویل آج ہے 22 ستمبر, اور سب سے انٹرسٹنگ بات یہ ہے کہ آپ کو پتا نہیں تھا دو تین دن پہلے تک کہ کیا کچھ ہونے والا ہے, لیکن دو تین دن کے اندر کیا کچھ بدل گیا, یہ یار مزیدار چیز ہے. بھائی سب ریکس کو ڈھونڈنے نکلے ہوئے ہیں, جو بھی بھوری بلی دکھ جا رہی ہے لوگ اس سے پوچھ رہے ہیں, ریکس اے تم ریکس ہو, اے ریکس. ارے یہ کیسے ہو سکتا ہے کہ کوئی بھی بھوری بلی دکھ جائے تم کو ریکس. لیکن لٹرلی یہ تو بڑا انٹرسٹنگ ٹاپک ہو گیا, اور مجھے لگتا ہے کہ پچھلے 5 یا 6 سال میں میں نے کسی بھی طرح کے اس طرح کے ریوارڈ کے بارے میں نہیں سنا کہ 1,00,000 ریال مل جائے گا. بھائی میم بن رہے ہیں, پیجز ایکٹیو ہو گئے ہیں, لوگ تھکان چھوڑ کے آفس سے گھر کے بجائے آفس سے الریان کی طرف بھاگ رہے ہیں, لوگ پورے قطر میں ڈھونڈ رہے ہیں, اور یہاں تک کی خبر آ گئی کہ ریکس مل گیا ہے. تو جتنے لوگ آج نکلے تھے, تم منہ لٹکا کے نیچے آ جاؤ, تمہارا ڈک ہو گیا بھائی صاحب. تمہارا کام ہو گیا میرا بھائی. لیکن سچ بتاؤ کتنے لوگ نکلے تھے ٹہلنے گھومنے کے, آؤ چلو ڈھونڈ لیتے ہیں ریکس کو. آپ کے من میں کتنے خیالی پلاو آ گئے ہوں گے, رات میں سوتے ہوئے بھی کہ اگر یار ریکس مل جائے تو 1,00,000 ریال کا کیا کریں گے. کچھ لوگوں نے تو فلیٹ تک سوچ لیا بھائی. ارے دوسروں کی چھوڑو یار, میرے اپنے لوگوں نے سوچ لیا. میرا ایک دوست تو کہہ رہا تھا بھائی 4x4 خریدنی ہے, بس ایک بار ریکس مل جائے. مجھے ایک مووی یاد آ گئی جس میں ایک ایسی جانور کو ڈھونڈنا تھا اور وہ جانور مل نہیں رہا تھا. لیکن اس جانور کو رنگا پوتی کر کے کسی طرح اس کے اونر کو تھما دیا گیا, اور بہت دیر بعد پتہ چلا اونر کو کہ یہ وہ جانور نہیں ہے. یہ بھی بڑی انٹرسٹنگ چیز ہے, اور قطر میں بھی بہت دنوں بعد, یا پہلی بار میرے کان میں تو پہلی بار یہ بات پڑی کہ 1,00,000 قطری ریال ملیں گے بھائی. حالانکہ یہ ریومر بھی ہو سکتا, اور کل ہم نے ٹاپک پر بات بھی کری, مے بی یہ ریومر ہو. لیکن ان سب کے بیچ ریکس کو چھوڑو, اپنے ٹاپک پر آتے ہیں, اور آج کا ٹاپک بڑا انٹرسٹنگ ہے. آج ہم جس ٹاپک کے بارے میں بات کرنے والے ہیں اس پہ آپ کو گانے کے ذریعے جواب دینا ہوگا. اور کئی بار آپ جب گھر کے باہر نکلتے ہیں نا, آپ خود میں ایسے لوگ ملتے ہیں کہ آپ زبان سے وہ بات نہیں بول سکتے. اوبویسلی قطر میں رہ رہے ہیں, اپنے ملک میں رہتے تو ڈنڈا لے کر باہر نکل جاتے, زبان میں ایسے لفظ لے کر باہر نکلتے کہ اس کے کانوں سے خون آ جاتے. لیکن اب اوبویسلی آپ قطر میں تو ایسا نہیں کر سکتے. بٹ اگر ایسا کچھ ہو کہ آپ اپنے کار کی کچھ ڈیزائن چینج کر پائیں, اپنے کار کا جو ہارن ہے آپ اس میں کوئی ایک بالی ووڈ سانگ ڈال پائیں, تو وہ سانگ کیا ہوگا وہ آپ کو بتانا ہے. اف یو کڈ ریپلیس دا ساؤنڈ آف یور کار, کار کے ہارن کا ساؤنڈ اگر آپ چینج کر پائیں بالی ووڈ سانگ سے, تو وہ کیا ہونا چاہیے یہ ضرور بتائیے گا 666-22107 پہ, 666-22107 پہ. واٹس ایپ پر انتظار رہے گا. باقی بلی والا کوئی سانگ ہے کیا؟ مجھے ایسے بالی ووڈ سانگ سے کافی کچھ یاد آتا ہے. سب سے پہلی جو چیز ہے وہ دھوم کا وہ میوزک نہیں تھا, ٹین ٹین ٹین, کتنا ٹرک والے چلاتے تھے بھائی. آپ کے ملک میں تھا نہیں تھا میرے کو نہیں پتا, یو پی میں اس ٹرک سے ایسے ایسے آواز آئی ہیں. ایک تو دھوم کی آواز آئی ہے, کیا کرتے تھے ساجنا ہم سے دور رہ کے, بھائی اس کے میوزک لگایا کرتے تھے لوگ, ٹیون رنگ ٹون لگایا کرتے تھے. اسی لیے کہتے ہیں بھائی اتنا بھی مت یاد کیا کرو. لیکن اگر آپ کو ایسا کرنا ہو ہے نا, تو کیا کچھ آپ کریں گے؟ بالی ووڈ کا اصلی کوئی سانگ جو آپ کے دماغ میں آتا ہو روڈ پہ چلتے ہوئے لوگوں کو دیکھتے ہوئے. مثال کے طور پہ اگر آپ کار چلا رہے ہیں اور آپ نے دیکھا کہ وہ جو فوڈ ڈلیوری والا آدمی ہے وہ الٹی سیدھی بائک چلا رہا ہے, तो किस जबान से या किस बॉलीवुड सॉन्ग से अपने कार के हॉर्न को चेंज करना चाहेंगे और वो प्ले करना चाहेंगे? फिर किसी ने अगर रॉन्ग टर्न ले लिया हो तो उसके लिए क्या बॉलीवुड सॉन्ग होना चाहिए? मिसाल के तौर पे हो सकता है कि किसी ने लेफ्ट लेन पर 70 की या 60 की स्पीड चलाई हो तो उस पर एक बहुत अच्छा गाना है, एक बोस नाम का लड़का था उस पर गाना बना था कि भाग भाग मेरे दोस्त भाग लेकिन ये मैं अब आप पर छोड़ता हूँ भाई, सारा रिस्क मैं थोड़ी लूंगा अपने जॉब पर थोड़ा तो तुम्हारे ऊपर भी बाकी इवन आप ना मीम के जरिए भी बता सकते, लेकिन मैंने सोचा है इस तरह का जो मीम वाला खेल है, मीम से अगर हॉर्न को चेंज करना हो वो हम किसी और दिन करेंगे। फिलहाल 666-22107 पे आप आकर बताइए और एक छोटा सा ब्रेक लेते हैं। ब्रेक लें कि आपके मैसेज, एक दो मैसेज तो चलते हैं यार।
3: आप सुन रहे हैं अनप्लग्ड इवनिंग विद आरजे फजील,
1: ओनली ऑन एफएम 107, दिल से देसी।
2: हाँ तो मैसेज सबसे पहला एक तो होता है ना, कभी कभार ऐसा व्हाट्सएप पे नजर पड़ जाती है और बड़ी ही अजीब नजर पड़ी है मैसेज पे जो हुसैन भाई के नजर पड़ी है उसमें लिखा है शीला की जवानी, अरे सोचे किसी ने हॉर्न बजाया पीछे से और ये गाना बजे शीला की कैसे कैसे लोग हैं यार यहाँ पर। यूसुफ भाई का मैसेज, अस्सलाम वालेकुम। वालेकुम अस्सलाम, मेरा भाई फजील कैसे हैं? मैं बहुत अच्छा हूँ, आप कैसे हैं? हैप्पी ट्यूसडे इवनिंग। फ्लैट क्या फ्लैट, इस पर थोड़ा रोशनी डालें। बाकी मैं एक्चुअली जितने भी मैसेज आ रहे हैं ना आपके, मैं उन मैसेजेस को लूंगा ठीक है, लेकिन गाने के साथ, क्यों उसमें जो मजा है ना भाई, तो फिर ये बातें करने में मजा भी आएगा। और एक बार फिर से मैं सवाल जो है वो दोहरा दे रहा हूँ और बड़ा ही सिंपल बड़ा ही मजेदार सवाल है, सुनो एक बार।
4: मेरे सवाल का जवाब दो, दो ना।
2: जिस तरह से रोड पे ड्राइविंग करने वाले लोग होते हैं, चाहे वो फूड डिलीवरी वाले हों, चाहे वो डिलीवरी वाले हों, चाहे वो रॉन्ग टर्न लेने वाले हों, चाहे वो रूल को ना याद करने वाले हों, चाहे वो यू नो रेड लाइट को गलती से क्रॉस कर देते हैं उनके लिए, या फिर लेफ्ट लेन पे, एग्जैक्ट लेफ्ट लेन पे बहुत धीमे स्लो चला रहे हैं, 70 और 60 की स्पीड है, तो अगर ऐसे लोगों के लिए जो आम तौर पे आप इनकाउंटर करते हैं है ना बाकी ड्राइवर से, अगर उनके लिए आपको हॉर्न चेंज करना हो और एक बॉलीवुड का हॉर्न अपने कार के हॉर्न से रिप्लेस करना हो, तो वो बॉलीवुड का सॉन्ग क्या होगा ये आपको बताना। नंबर है 666-22107। बाकी शीला के बारे में जिसने बात करी है, मैं ज्यादा कुछ बोल तो नहीं पाऊंगा, बस इतना कह सकता हूं तौबा तौबा तौबा तौबा तौबा सारा मूड बना दिया, खराब कर दिया। फिलहाल एक छोटा सा ब्रेक लेते हैं और बाकी लोगों के मैसेज के लिए मुझे वो तैयार करना पड़ेगा ना जो आपके मैसेज आए। अनुपम अमोद की आवाज में शुक्राना ये गाना FM 107, दिल से देसी।

0: کیونکہ مومن کا مقصد صرف آزمائش کا خاتمہ نہیں ہوتا، مومن کا مقصد آزمائش میں اللہ کی رضا حاصل کرنا ہوتا ہے۔ سامعین کرام، بعض اوقات اللہ تعالیٰ مشکل کو فوراً ختم نہیں کرتے، لیکن اس مشکل کے اندر ایسا ایمان عطا کر دیتے ہیں جو مشکل سے کہیں زیادہ قیمتی ہوتا ہے۔ اس لیے کتنے لوگ دنیاوی اعتبار سے مالدار ہیں مگر بے سکون ہوتے ہیں، اور کتنے لوگ محدود وسائل کے باوجود مطمئن ہیں۔ قرآن نے تو ہمیں یہ بتایا کہ دل کا سکون اصل میں اللہ کی یاد سے آتا ہے، الا بذکر اللہ تطمئن القلوب۔ سامعین کرام، اب جیسے کہ ہم نے رزق اور مستقبل کے حوالے سے قرآنی آیات کا جائزہ لیا اور تدبر کرنے کی کوشش کی، لیکن کبھی کبھار ایسا ہوتا ہے کہ اس اثنا میں شیطان کے وسوسے آنے لگتے ہیں، اور یہ وسوسے آ کر انسان کو قرآن سے دور کر دیتے ہیں۔ قرآن مجید کی تلاوت اور اس میں غور و فکر ایک عظیم عبادت ہے، لیکن جب بھی کوئی انسان قرآن کی طرف قدم بڑھاتا ہے، شیطان اسے روکنے کی پوری کوشش کرتا ہے۔ اسی لیے اللہ تعالیٰ نے ہمیں حکم دیا ہے، فَإِذَا قَرَأْتَ الْقُرْآنَ فَاسْتَعِذْ بِاللَّهِ مِنَ الشَّيْطَانِ الرَّجِيمِ، جب تم قرآن پڑھو تو اللہ کی پناہ مانگو شیطان مردود سے۔ کیوں؟ کیونکہ شیطان جانتا ہے کہ اگر بندے کا تعلق قرآن سے مضبوط ہو گیا تو وہ اس کے بہت سے جالوں سے آزاد ہو جائے گا۔ شیطان کا ایک بہت خطرناک وسوسہ یہ ہے کہ وہ انسان کو کہتا ہے کہ قرآن تمہارے بس کی بات نہیں، تم کہاں قرآن سمجھ سکتے ہو، حالانکہ قرآن خود اعلان کرتا ہے، وَلَقَدْ يَسَّرْنَا الْقُرْآنَ لِلذِّكْرِ فَهَلْ مِن مُدَّكِرٍ، ہم نے قرآن کو نصیحت کے لیے آسان بنا دیا ہے، تو کیا کوئی نصیحت حاصل کرنے والا ہے؟ یہاں یہ نہیں کہا گیا کہ قرآن کسی خاص طبقے کے لیے ہے۔ جی ہاں، تفسیر کے باریک مسائل اہل علم سے سیکھے جائیں گے، لیکن قرآن سے نصیحت لینا، اس پر غور کرنا، اپنے دل کو اس کے سامنے کھول دینا، یہ ہر مسلمان کا حق بھی ہے اور ذمہ داری بھی۔ سامعین کرام، اگر قرآن پڑھتے ہوئے آپ کے ذہن میں کوئی نیا مفہوم یا کوئی خوبصورت نقطہ آئے، تو اس سلسلے میں ایک احتیاطی تدبیر یہ برت لینی چاہیے، یہ اختیار کرنی چاہیے کہ فوراً اسے دین کا قطعی حکم سمجھ کر دوسروں تک پہنچانے کے بجائے اہل علم سے پوچھ لینا چاہیے۔ چونکہ مفہوم چونکہ نیا ہے، یہ کوئی نیا نقطہ آپ کے ذہن میں آیا ہے، تو ہو سکتا ہے کہ یہ غلط ہو، ہو سکتا ہے کہ اس میں کچھ مزید گہرائی کی ضرورت ہے اس کو سمجھنے کے لیے، تو ضرور آپ رجوع کریں۔ تو تدبر ہر مسلمان کر سکتا ہے، اس لیے جو بات سمجھ میں آئے اس پر عمل کیجیے، لیکن اگر کوئی نیا مفہوم ہو تو علماء سے اس کی تصدیق بھی کر لیجیے، یہی اعتدال کا راستہ ہے۔ سامعین کرام، آج ہمارے گھروں کا ایک المیہ یہ بھی ہے کہ قرآن موجود تو ہے لیکن زندگی سے غائب ہے۔ ایک وقت تھا جب بچے صبح اٹھتے تھے تو والد کی تلاوت کی آواز سنتے تھے، ماں قرآن پڑھ رہی ہوتی تھی، گھر کے کسی کونے سے سورہ یاسین کی آواز آ رہی ہوتی تھی، کسی کمرے سے سورہ ملک کی تلاوت سنائی دیتی تھی، قرآن گھر کے ماحول کا حصہ تھا۔ آج اگر ہم اپنے بچوں سے پوچھیں تمہیں اپنے والد کو سب سے زیادہ کس چیز میں دیکھا، تو کیا وہ کہیں گے میرے والد قرآن پڑھتے تھے؟ یہ سوال ہم سب کو اپنے آپ سے پوچھنا چاہیے۔ بعض لوگ کہتے ہیں ہمارے گھروں میں عجیب بے سکونی ہے، بچوں میں برکت نہیں، دل گھبراتا رہتا ہے، خوف آتا ہے، راتوں کو ڈراؤنے خواب آتے ہیں، گھر میں عجیب سی وحشت محسوس ہوتی ہے۔ تو سوال وہی ہے کہ قرآن کے ساتھ ہمارا کیا تعلق ہے؟ آخری بار اس گھر میں قرآن کی آواز کب گونجی تھی؟ آخری بار سورہ بقرہ کی تلاوت کب ہوئی تھی؟ سامعین کرام، قرآن یہ صرف ایک کتاب ہی نہیں، ایک نور ہے، اور جہاں نور ہوتا ہے وہاں تاریکی نہیں رہتی، جہاں قرآن ہوتا ہے وہاں شیطان کمزور ہو جاتا ہے، جہاں اللہ کا کلام ہوتا ہے وہاں سکینت نازل ہوتی ہے۔ ذرا تصور کیجئے سامعین کرام، ایک خوبصورت منظر کا، ایک سادہ سا گھر، مالی اعتبار سے شاید بہت امیر نہیں، لیکن ایک باپ اپنے بچوں کو حدیث سکھا رہا ہے، بچے دہرا رہے ہیں انما الاعمال بالنیات، باپ سمجھا رہا ہے، بچے سن رہے ہیں، گھر میں علم کی بات ہو رہی ہے۔ واللہ ایسا گھر دنیا کے بڑے بڑے محلات سے زیادہ قیمتی ہیں، کیونکہ وہاں اللہ اور اس کے رسول صلی اللہ علیہ وسلم کا ذکر ہو رہا ہے، وہ گھر حقیقت میں نور سے بھر رہا ہے۔ سامعین کرام، قرآن اپنے بارے میں کیا کہتا ہے؟ قرآن کہتا ہے کہ وننزل من القرآن ما هو الشفاء، اللہ نے یہ نہیں فرمایا کہ قرآن دوا ہے، بلکہ فرمایا قرآن شفا ہے۔ دوا کبھی فائدہ دیتی ہے اور کبھی نہیں دیتی، لیکن شفا یقینی نتیجہ ہے۔ تو قرآن بار بار اپنے آپ کو ہدایت، رحمت، بشارت اور نور قرار دیتا ہے، ये गोया अल्लाह ताला की तरफ से एक दावत है, जैसे कोई ऐलान हो रहा हो, आओ तुम्हारी परेशानियों का इलाज यहाँ है, तुम्हारे सवालों का जवाब यहाँ है, तुम्हारे रास्ते की रोशनी यहाँ है, तुम्हारी कामयाबी का राज यहाँ है। लेकिन अफसोस ये है कि हम इलाज घर में रखते हैं और बीमारी का रोना बाहर रोते हैं। नुस्खा हमारे पास मौजूद है लेकिन हम उसे खोलते नहीं। नूर हमारे सामने है लेकिन हम अंधेरों में भटकते रहते हैं। ताकि हम इस प्रोग्राम को जब हम अलविदा कहेंगे तो आपके बैलेंस में एक ऐसी बात रहे जिसकी आपको रोज़मर्रा की ज़रूरत है। इन अजीम अखलाक में से एक खुलक है, खुलक तगाफुल। तगाफुल यानी गफलत नहीं, गफलत यह है कि आपको किसी बात का इल्म ही ना हो। तगाफुल यह है कि आप जानते हो, समझते हो, देखते हो, मगर बड़ी हिकमत, मोहब्बत और खैरख्वाही की खातिर इस बात को नज़रअंदाज कर दें। ये कमज़ोर लोगों का नहीं, बड़े लोगों का अखलाक है। ये दिल की वसअत का नाम है, नफ्स की तरबियत का नाम है, ये रूह की पाकिजगी को कहते हैं। अब जहाँ पर भी आप देखें कि अब जहाँ घर टूटते हैं, दोस्तियाँ ख़त्म हो रही हैं, शराकतें बिखर जाती हैं, अक्सर इसलिए कि लोग हर बात का हिसाब रखते हैं, हर गलती, हर लफ्ज़, हर लग्जिश। हालांकि ज़िंदगी का हुसन माफ़ करने में है, ज़िंदगी का हुसन दरगुजर करने में है। ज़िंदगी का हुसन यह है कि इंसान हर छोटी बात पर रद्द अमल न दे, हर गलती पर गिरफ्त न करे, हर लग्जिश को मौजू न बनाए। अब यूसुफ अलैहिस्सलाम की ज़िंदगी पर गौर कीजिए। भाइयों ने कुएं में डाला, घर से जुदा किया, ग़ुलाम बनाया, उनकी पूरी ज़िंदगी का रुख बदल दिया। लेकिन जब इख्तदार मिला और वही भाई उनके सामने खड़े हुए तो उन्होंने क्या फरमाया था? ला तसरीब अलैकुम अल्यौम, आज तुम पर कोई मलामत नहीं, अल्लाह तुम्हें माफ़ फरमाए। यह है अम्बिया का अखलाक, यह है कुरान की तरबियत। मोमिन माफ़ कर देता है, मोमिन एहसान याद रखता है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की ज़िंदगी तो इस बाब में, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की ज़िंदगी तो इस सिलसिले में सबसे रोशन मिसाल है। वो मुनाफिकीन को जानते थे, उनके नाम जानते थे, उनके इरादे जानते थे, लेकिन फिर भी हुस्न सलूक फरमाते थे, बुर्दबारी का मुजाहरा फरमाते थे। आप सल्लल्लाहु अलैहि वसल्लम इंसानों को तोड़ने नहीं आए, जोड़ने आए थे, नफ़रत नहीं मोहब्बत पैदा करने आए थे। समय के नाम सोशल मीडिया के दौर में तगाफुल की ज़रूरत पहले से कहीं ज़्यादा है। एक जुमला सुना फौरन नाराज, एक तबसरा देखा फौरन बदगुमानी, एक पोस्ट पढ़ी फौरन दुश्मनी। हालांकि मोमिन का मिजाज ये है कि वो दूसरों के लिए अच्छा गुमान रखता है, वो अल्फाज की बेहतरीन साख तलाश करता है, वो लोगों के अयूब की तशहीर नहीं करता, वो पर्दा पोशी करता है। इसीलिए सलफ सालहीन कहा करते थे, हम अपने भाई के लिए 70 उजर तलाश करते हैं। कितने उजर तलाश करते हैं? एक दो या एक भी नहीं, 70 उजर। सामने के नाम जिंदगी बहुत मुख्तसर है, ये नफरतों के लिए नहीं, ये हिसाब किताब के लिए नहीं, ये दिलों में कीना पालने के लिए नहीं, ये अल्लाह की रजा हासिल करने के लिए है। अल्लाह सुबहान ताला हमें कुरान के सच्चा आशिक बनाए, हमें अहले कुरान में शामिल फरमाए, हमारे दिलों को कीने, हसद और नफरत से पाक फरमाए, और क़यामत के दिन कुरान को हमारे हक में शफीया बनाए। आमीन या रब्बल आलमीन। प्रोग्राम तफहीमुल कुरान के आज के हलके से साउंड डिज़ाइनर शकीब अहमद और मुझे तलहा अशरफुज़्ज़मान को आइंदा मुलाकात तक के लिए दीजिए इजाज़त। मअस्सलामा।
1: Qatar's most heard radio station, FM 107. FM 107. Dil se desi. Har nabi ki zindagi ek sabak hai, ek roshni jo hame raah dikhati hai. Unki qurbaniyan, sabr aur Allah par yaqeen hame sikhata hai ki mushkilein aati hain, magar iman hamesha jeetta hai. Stories of prophets. Of Prophets, जिसमें आप सुनेंगे नबियों की दिलचस्प कहानियां, उनकी मेहनत, उनके इम्तिहान और उनके पैगामात जो दिल को छू लेते हैं। आप भी इस सफर में शामिल हों और इन पाक कहानियों से अपने दिल को रोशन करें।
2: सुनिए शो आरजे महविश खान के साथ हर बुध दोपहर 1 बजे से ओनली ऑन FM 107, दिल से देसी।